0: ಕೆಟ್ಟಿದ್ದಾರೆ ಎಂದು ಸಮಸ್ಯೆ ಆಗಲಿದೆ.
1: ಹೇಳಿದ್ದಕ್ಕೆ

आज 2013 सालको भदौ 13 गते शनिबार अगस्त 19 तारिक सन् 2026 नेपालसम्म 1146 महाकृष्ण पक्षको प्रतिपदा तिथि 2017 विश्व आणविक परीक्षण विरुद्धको दिवस।

नेपाल चीन र सीमा नजिकै तिब्बत

difficile, difficile, ma non è successo. Sono usata bene.

को गाड़ी का कारण ढुल्के में अलपत्र परिणाम तीन यात्री पर्यटक तथा सर्वसाधारण स्थल मार्ग उद्धार करना शुरू कर 10 बजे आयोग गाड़ी सड़क तथा यातायात संपर्क अवरुद्ध भएपछि ढुल्के में ठूल संख्या में यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग करी काठमाडौँ उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार ढुल्केबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चोमघटी पुगेर त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार ढुल्केमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार ढुल्के तथा चौघटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी नगरी प्रदेश सरकारले त्रिशुली पारेको क्षेत्रमा अवरुद्ध मध्य पहाड़ी लोकमार्गको मरम्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाडौँ आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाइ छ। यसैबीच काठमाडौँ उपत्यकाको प्रमुख रेल सेवा मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा पारेपछि अवरुद्ध राजमार्ग अन्तर्गत मलेखु नजिक पोखरी बाँधे र गलौटी क्षेत्रमा जमेको लेटो हटाएपछि यातायात सञ्चालन भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेटो बाटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अघि दुवैतर्फ सञ्चालनमा आएको

करारी प्रधानमंत्री देवी प्रभु उदार होस्मा सहयोग रकम शुद्धिकरण जारी रहेको छ। आजको नयाँ प्रक्रियाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उदारले पर्खाई भटेको श्री बारीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 सभ्य र 1924 सम्पर्क विहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,454 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आपद्धमा विपत्त भएका परिवारको छटपटि न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक कुलिङ मुकलिङ नारायणघाट नागढुङ्गा सड़कको शीर्षकको खबर छ भने भित्र पृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटेका तनाव र अत्यासा शीर्षकमा पवित्र सुधारले खबर लेख्नुभएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय प्रवास सेन्टर हप्तामा घरिघरि आउने एम्बुलेन्सलाई न्यानो हुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुखमा पर्नुहुन्थ्यो। उहाँले माइकिङबाट सार्वजनिक गरी घाइतेको विवरण अनि काम थामेर

0: 50 मिनट अघि जताउने चिन पर्वै विकास शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
1: आजको मुलुकमा दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुमाकोटबाट लेख्नुभएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायौं, केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर पुलमा ढुङ्गे बजार विद्युत एकता प्रहरी सहायक निरीक्षक रूपेश राईले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले वार्ड नम्बर एक र चारका संयुक्त जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिए र हिमबारी शीर्षकमा साधारण हिमालले लेख्नु भएको खबर छ। लाङ्ताङ लिरुङ हिमालको उत्तरपट्टिको जुजुरो भन्दा केही तलबाट हिउँको ठूलो दिशा चोइटिएर झरेपछि उच्च वेगको हिमबारी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको दिशा चोइटिए र लेन्डी खोलाबाट फटेपछि हुँदै विनाशकारी हिमबारी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उतारको शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री नरेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकको अर्को खबर छ। ड्राई आइस अर्थात् सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका सबलाई सुरक्षित राख्न समस्या भएको छ। बढ्दो गर्मी तथा खराब पानीका कारण सब छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जाँदा रोग शीर्षकमा अर्को खबर समेत रहेको छ। जसबाट तिब्बतमा तालु फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जङ्गलको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढी पीडितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्क विहीन, त्यसै दोलखा सहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण कोषको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाल र अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाडौँबाट लेख्नु भएको खबर छ। भोटेकोसी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जेको गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपन्थीमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य टोली र टनेल रेस्क्यू टिम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बुकेर काठमाडौँका अस्पताल भौतारीले आफन्तहरू शीर्षकमा अर्को खबर छ। तरुण कालकामा चाहिँ 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सबगृहको क्षमता भन्दा धेरै सब पहिचान गर्न कठिन शीर्षकमा वित्तीय पृष्ठमा खबर छ। यो खबर सागर घरेले काठमाडौँबाट लेख्नु भएको हो। भदौ 5 गते रसुवामा आएको बाढीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्क विहीन छन्। बाढीले बगाएका सब विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढी सुरक्षा कर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन शीर्षकमा किरण अधिकारीले काठमाडौँबाट लेख्नु भएको खबर छ। बुधबार भुटेपछि नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजना

विस्तार प्रदान गरिएको छ। यस्तै विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टिबी नियन्त्रणका लागि विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी इसाता जी20 बैठकमा यहाँलाई आर्थिक रूपमा

0: भी कार्निवल सामू 1994 बाट सुरु भएको हो। कार्निवल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिका की संस्थापक प्रिन्सिपल इन्दिरा याङ थुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र धाट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर काशिप उमरको टाइमले फाइनलमा पुग्नु भएको हो। नौबाट शुरू भएको विनाशकारी पानीबाट प्रभावित नेपालका नागरिक प्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। गोले सामाजिक सञ्जाल मार्फत नेपाल र पानीबाट प्रभावित सबै प्रति आफ्नो विचार र समर्थन भएको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा पोषण र सुरक्षित खाने पानी उपलब्ध गराइँदैछ।
1: भनेपछि सरकारदेखि कार्यकारिणी अनि संक्रमणको जोखिम बस्नुपर्ने के होला कुराकानी कान्तुन लगायतका सामग्रीमा लिनेछन् सिआइएनको साझा खबर।

Wi-Fi 6, WD local. Wi-Fi 6, Dr. Hans Sander, und Christian Dörner.

अस्ट्रेलिया क्रिकेट द्वारा युनिसेफ मार्फत सहयोगको अपील।

नमस्कार।

0: estava sobretot.
1: Muy bien, ahora tiene que ir yo.

0: ఇష్టం తెలియాలనుకున్నాను ఆయన.
1: Yeah.

Thank you.

Tiene

कार्यक्रममा सहभागी हुन इच्छुक

नगरपालिका नगरपालिकाको कार्यालय पाँच सय रुपियाँ।

सहायताको रूपमा चिनिन्छ। यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशुली नदीका मुख्य स्रोत र शाखा बन्ने गर्छन्। तिब्बतबाट बनेर आउने पुरै पुरा छोचे खोला नेपालको रसुवा गरी प्रवेश गरेपछि भोटेकोशी र त्रिशुली नदी प्रणालीमा कामिन्छन्। सम्भावित बाघ प्रत्येक जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो। पोलियोका कारण बढेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समय तिब्बतमा जारी

सबै काम थमहरू औषधि गरेको छ विषाक्त चिजले रोगेर सबैको औषधि उपचार गरिरहेको छ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छ र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु बनाएको आँखामा पकाउन मेरो फोन नम्बर 98 86 128 98 86 128

0: समयमा विभिन्न कार्यक्रमहरूको आयोजना हुन गइरहेको छ।
1: उक्त दिवसको अवसरमा

0: गाई पछि पर्छ भगवान् दुकानमा भोटके सोचे उत्तम सरलता उहिले नै राज्य
1: हजुर आफ्नो कुराले कृषि खेतीका उसमा लिन चाह कि बर्दिया त पाँच भोलिमा पशुपतिमा सप्लासमा इन्डियन इटालियन थान प्रकार इन्डियन मिनिटिलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर साफकटर गरे पशु पक्षीका दाना पुनमा ब्रेक मेसिन महिनाका सँगसँगै खेती किसानी गर्दा कुमेरिक सामान उपलब्ध भए उसले त बिगर सब कुमेरिक कृषिका मेसिन फेरि विशेष छुटमा पनि नजाए खबर कर्मचे हजुर आफ्नो कृषि सम्बन्धी कौन सामान किन चाहिँ यदि चुनौती गर्छे संसदीय पाँच परिमाणमा पशुपतिनाथ सरकार छ
0: सम्पर्क नम्बर 98-580-25-014 हो 98-2-24-026-80
1: नवजीवन सहकारी संस्थाका पछि ग्राम पचास ठाउँ सेवा जानकारी कराइटी

Gracias.

Thank you.

उक्त दिवसको अवसरमा कृतिमा इम्रान

आज इलाजों के लगे सिद्धांत का वैद्य तय

Yeah.

संसदहरूको संसदका सभामा विभिन्न कार्यक्रमहरूको आयोजना हुन गइरहेको छ। उक्त दिवसको अवसरमा कृतिमा एउटा अन्तिम पर्चीमा खोल्नु प्रदर्शनी, साहित्यिक रचना वाचन तथा पाठ अवलोकन, 1350 दीप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ। साथै कृतज्ञ पारिएका व्यक्तिहरूको संसदका सम्मानका लागि आयोजना हुन गइरहेको छ।

0: नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर र सब्सक्राइब गरिदिनुहोला।
1: कामले हो कि जारले हो, खेती बाली में तो समस्या आ गई।
2: कहाँ जाऊँ कहाँ करूँ, फिर दुख पैना होगी। लब
1: बरकर आना उन्हें कुछ उपाय मिला कि जाई से उन्हें
3: फिर से न मौसम ओ हवा पानी ले अपने खेती बाली में समस्या परलवा कल से बरकर आना अंगना सुनी समाधान के उपाय तो था हो जाए जे याद कर भी ना हर एक सोमवार संजय 8 बजे रेडियो गुरबाबा में
2: मोर समस्या तो एक घसीम समाधान होगी। मजा कार्यक्रम बना
4: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: रेडियो गुरुबाबा FM द्वारा जनहितमा जारी सन्देश।

0: हाम्रो प्रेम स्वच्छ र निर्मल छ, जिउँदा मर्दा हामी सधैँ सँगै।
1: आफ्नै भाषा आफ्नै आवाज, समावेशी रेडियोको साझा आवाज, यो हो रेडियो गुरुबाबा एफएम 89.7 मेगाहर्ज।
2: अब सन्ध्या ठिक 5 बजलबा आप सुनी मौसम बुलेटिन।
3: विपद बारे चासो धरी चना खुई।

रेडियो के द्वारा जनहित में जा रही संदेश।

Thank you.

0: ప్రశ్నలకు సంప్రస్తులుగా ఉన్నట్టు అది పోయిన సంగతి వచ్చినందుకు దాని దిక్కు కోసం
1: పానీ రసాని జమిన్ ఫుల్లి ఖాతా ఫాట్ని పైలే ఫాటేకు छ भने ఖాతా ఖరాకిలో भने జమిన్ దాసిలి जस्ता लक्षण पहिलोका लक्षणहरु हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् न भनेको हामीले त पहिलो ईश्वरको लीलाको समझेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा कमिलो हुने रुख र बिजुलीका फुलहरू थर्किने जस्ता लक्षणहरू देख्न सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ यस्तो गल्ती चाहिँ झुक्किन पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अग्नि गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको छ ज्यान नभए के हुन्
2: के हुन्छ

0: 전이 회장이 상대이스. 더블 스윙 루스, 노란 사자.
1: 미소 소화스 서브

was already so pissed.

Sí, es verdad, es verdad, es verdad.

Heinrich, ja.

hatilerimle oynayın.

इस प्रकार विपत्ति चलता।

Yes.

हाई साथीहरू म घुम्ने

Thank you.

0: sanitizer on the mat, but just condition on the mat can be achieved. Now, come to the people, which are going to carry the money.
1: कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फारम तथा सरकारीहरूले आवेदन पेश गर्न हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। अफिल फार्म टिभीमा टिभीले यो सूचना प्रकाशन भएको मितिले पनि

0: طيبه وسنيها اسبتال باسكري ماسم بركضنا هنا عنرو تنسو
1: اسبتال بركضنا نسيا بحرو
0: سوي سي كانتا داكا كو بايت تيني راني ما اوبتار سيوا اوبلا
1: برتك دين كانا 8 بجي دكي ساعه 6 بجي سما بيسيس تي فيزيشن داكتر بارا في ساتي كوليجو नसा मुटु चेक जाँच गरिन्छ
0: प्रतिदिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकर्मिला अनाथ बालबालिका अपाहना ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्या अस्पताल प्रणाली शाखा 5/5/5
0: सम्पर्क नम्बर 0484/0092 र 4/0092/10

0: सपनाको पक्ष मानिर्दै गरौं
1: तर भने खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन
0: लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं।

Thank you.

was up

आपके दर्शन आपकी

0: विनाशकारी बाढीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट पर्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अप्नाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ।
1: नेपाल चीन सीमा नजिक तिब्बतर्फ थुनेर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चिनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ घटेको छ र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसदेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानीय रहन आग्रह गरेको बाढी प्रबन्धन शाखाका प्रमुख विनोद राजुले सिआइएनलाई जानकारी दिनुभयो।
2: त्यो भन्दाखेरि केही पहाड परे पनि त्यसले दुई प्रकारले अहिले पनि

0: ako matilo te soleti ni pita lo pita ta sana ko sru pita fa si ta ma sru ku ta ka la ki ti ni api ke tu li la pri sa ta ri ko sa ka sa na ko sa ta ka ko ru ti ma sa sa na si api ke ka ta ta da mo ti sa ti pa ri sa na ko sa o ni ru ti ni ani ko ke ma sa ta su ze tu su ni ti ta ma o ta ga ri ta ho pu ri ni ta sa na ko pi ke tu li sa na sa mo ni ra sa ta ri ga ri so ri ta ru pa o ta ko ka m sru pa ni pa ta mo ti ko sa ti pa ri sa na ko sa so ri ta pu ri sa ri ti ta ko bu sta sti ti sa ma ri ta ko ta ri ti ka ru ko ma ka ni sa प्रारंभिक अनुगमन का अधर्म उतार संभव होने देखे ना चिंता का रसुआ सीमा चित्र न तुम तैयार अवस्था में रखिए चीनी अभिज्ञ तत्काल घटनास्थल में बोलाइने सचिवालय ने जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बारीबाट मृत्यु भएका 679 जनाको शव फेला परेको छ। नेपाल प्रहरी सार्वजनिक अधिकारीको सूचना अनुसार 679 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलप्रासीमा 158, पश्चिम नवलप्रासीमा 75, दार्जिलिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तुलहुमा 31 र रसुवामा 13 शव परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरेको राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव राम बहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
1: मार्केट क्षेत्रको सन्दर्भमा स्वास्थ्य एवं शान्तिभन्दा बढी सबल फेला परिसकेको अवस्था छ मेरो जिल्लाहरू। त्यसै गरेर सम्पर्क दिने मान्छेहरू अहिले पनि 2826 जना सम्पर्क दिनु सफल भएको छ र तपाईँको 219 जना चाहिँ उपचारबाट चाहिँ निस्ताप पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जनाभन्दा बढी मान्छेहरूको चाहिँ उपचार पनि गरिएको छ है। अब 17,366 जना चाहिँ सुरक्षा कर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ खस्नु भएको छ त्यो सुरक्षा निकायबाट। तर यसै बिचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राज सामग्री पनि अब वितरण गरिराखेका छौँ।
0: भुटेको सिको बाघेले थालेमा बुझाएर ल्याएको पुरस्कारले सिएको फोर्टले 29 जनालाई सशस्त्र प्रहरी दल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा रहेको छ। कसै कम्पनीका 4 भर्को खोला त्रिशुली नजिक मार्मा सेवी भेटिएको थियो तर आफू खसे परेर रकम

0: मा आएको बाध्यताका अवरुद्ध बनेको काठमाडौँ बोटिङ सडक आजदेखि पूर्ण रूपमा सञ्चालन भएको छ। बुधबार भोटे पश्चिममा आएको बाध्यता कारण विभिन्न स्थानमा सडकमा लिटो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। लिटोसहित सडकमा थुप्रेका फोहोर बाढी पछाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक अधिकारीले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ
1: सुरक्षाकर्मीले उद्धार गरिरहेका 250

0: रहे को आपकी सुनारी गाँव पालिका का बासिंदा एक ही मेरा संतरास स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो रिपोर्ट सँगै विनाशकारी प्राविधिक सिर्जना गरेको अवस्था र यसबाट सिक्नु पर्ने पाठ विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: Yeah, I'm going to go to the next one.

0: नाचा भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तरुका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
1: Climate State of 5.6 Router, now in

तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढी नआओस् भन्ने कामना र सचेतना तर्फ हामीले गरिरहे पनि समुद्र बनाइ भने हामी के हुन्छ हामी यस्तो हुँदैछ भनेपछि जीव जलको रक्षा हुन्छ र जुन तन्त्रको नै जलको क्षति धेरै भएको छ। विनाशकारी बाढीले सृजना गरेको अवस्था र यसबाट सिक्नु पर्ने पाठ विशेष कुराकानी बाँकी नै छ सिआइएनको साझा।

person with a clear how that we have to do have you.

0: sondern kurz durch die Sandbahnkarte. Die Show im Internet. Satellit, Internet, TV oder andere Sendungen, so wie ihr hören könnt. Im Talk-Bild surft ihr App. Nein, die Show App. Samad sind von Bankrat, der Lage Jogo, Samadhaik Sujana Network, CIM.
1: Dabei ist Samadhaik Sujana Network, CIM, Kartanumat der Baiku, Sadar, Kapasundi und Munchal. साझा खबर में शनिवार आज हमी शनिवार विशेष मनोरंजनात्मक कार्यक्रम प्रस्तुत कर आया थे तब यह दुखद घड़ी में हमी कसरी तालहर ऊर्जा सुरक्षित रहने भाई बारेमें नेपाल चीन सीमा नजिक तिब्बतर्फ पहले थुने बने ताल फिर बुझ् सकूं भन्द्र विज्ञ सचेत रहने आग्रह करेपाल का 21 भाग बड़ी तालहर फुट सकने जोखिम में रहो लामो समयदी भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौँ।
2: विकास गर्न सक्छौँ त्यसको पूर्वाधार विकास गर्न सक्छौँ तर त्यो पूर्वाधार छैन पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त केही नै किन हाम्रो बिहान सुरु भएदेखि हाम्रो चौबिस घन्टा सात दिन 365 दिन हामीले अलर्ट दिनु हुनुपर्छ हामीलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यसलाई गर्दा स्टेसनहरू बनाएर त्यसमा चाहिँ भारतीय लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने सम्बन्ध बनायौँ भने हाम्रो के हुन्छ हामीले यस्तो हुँदैछ भनेपछि जीवजनको रक्षा हुन्छ र जुन धन्दाको रहने जलको क्षति धेरै भएको छ अब त्योबाट हामीले धेरै जसको असरलाई धेरै कम गर्न सक्छ राज्यले पनि राज्यको त्यो त के हो तर यसमा राज्य हिजो पनि आँखा चिन्दै थियो आज पनि अब आँखा चिन्दै नै छ र हाम्रो टली पर्वहरू पनि जब घटना हुन्छ एकदम ठुलो बजार पनि अरू बेला यस्तो पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने र एकीकृत भएर नउठाउने आफूलाई केन्द्रमा राखेर बस गर्ने खाता जुन प्रविधिहरू छन् यिनी पनि एउटा कारण हुनु भनेर भन्छु।
1: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना आइरहेको छ होइन, अब यस्तै खालको घटनाको

जो आया था तो फुटे को कोई बड़ी जानकारी आयो तो त्यो फुटेको पानी धेरै थिएन सायद त्यो अहिले भइसक्यो तर यस्तो खालको हो जुन यसलाई अब वृद्धिहरूले पानी प्रकार विषय भयो होइन वृद्धि भनेर हामी भन्नु पर्थ्यो नि त्यो भनेर होइन भन्न सकिन्छ तर हामीसँग सानो छ छैन त्यो समित्र छैन हामी भन्दा भन्नु पर्दछौँ तर म वृद्धि साथीहरूलाई प्राइमेरी साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा उनीहरूको घरमा नगरौँ हामीले सरकारबाट भन्नु यो संयन्त्र बनाउ सरकार भनेर भन्नु र जनस्तरबाट पनि यस्ता खालको पूर्वाधार बनाउन जवाब दिउँ भनेर भन्छु मैले फेरि यस्ता खालका घटनाहरू अहिले जुन त्यसैको घटेपछिमा घट्यो यस खालको घटना हाम्रा उत्पत्तिबाट आउने कलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ हाम्रो नेपाल नदी पनि छ हाम्रो चिन तावली नदीहरूको हुन्छ यो विषयमा चाहिँ हामीले एउटा सीमा पार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खा मात्रै बनाएन कोही बेला पनि हुनसक्छ यो त पहिलो भनेको हिम पहिलो कुरो छ हिम पहिलो त जुन चाहिँ कुरामा हुनसक्छ त्यो यो विषयमा चाहिँ पूर्वाधार बिना हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम एउटा पीठ राजनीति नगरसम्म यस्ता घटना भइरहेका छन् त्यति बेला रोक्न सकिँदैन तर यसरी पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ अहिलेको यो प्राविधिक

0: कानुनहरूको संसदा र सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजना हुन नै गएको छ।
1: उक्त दिवसको अवसरमा कृतिमा एउटा अन्तिम पर्चिन्न फोटो प्रदर्शन साहित्यिक रचना वाचन तथा पाठको अवलोकन 1350 दिन प्रचलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ।
0: साथै पृथकमा पारिएका व्यक्तिहरूको संसदा र सम्मानका लागि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागी भए।

दिवसको अवसरमा वृद्धिमा योगदान

0: 恋情绪的，
1: 爱的圈。

Thank you.

श्रेष्ठ मोटर जनगणना अधिकरण सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2082 राशिमा यसमा सोही नगरपालिकाका विभिन्न कुरामा गठन भए कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू प्राधिकरण नयाँ गठन भए दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल बहुमतिका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 भदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिई दर्ता तथा नवीकरण गर्नुहोला। सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम निर्धार नमुना र निवेदनको लागि बाँसपति नगरपालिका कृषि विकास शाखा राज्यका कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। तपसिल समूह नवीकरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन गरेको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विभागले समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि हुने गरेको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजेट रेकर्ड प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो नगरपालिका नगर कार्यपालिकाको कार्यालय पाँचवटी पर्दिया।

0: गरेको होला त
1: के भन्छ अब
0: बेलुकाको परिवारलाई सम्झाउने र प्रेरणा पनि खबर गर्ने उहाँहरू भाइ 20 वर्षमा पनि विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि के हो एकचोटि सम्झाउनु र मैले प्रेरणालाई खबर गरौँ 20 वर्षमा पुगी विवाह गरेर बाल विवाह हुन्छ यस्तो विवाह धेरै कारणले हुन्छ विवाह गर्नेलाई चार प्रोफेसनको कारवाही पनि हुन्छ
2: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

you found

Jesus' name.

साथै एकता पार्टीका व्यक्तिहरूको संसदमा सम्मानका लागि

रेडियो चुनता रेडियो खुलवा प्रस्तुति।